0: ये आकाशवाणी है, खबरों के साथ मैं आसिया मेमुना। वजीर आजम नरेंद्र मोदी भारत इटली इक्तिसादी इश्तराक को फरोग देने के लिए आज रोम में इटली की अपनी हममनसब जॉर्जिया मिलोनी से बातचीत करेंगे। वजीर आजम मोदी और जॉर्जिया मिलोनी ने भारत इटली कलीदी शराकतदारी के लिए आइंदा का लाए अमल नुमाया किया है। एक मुश्तरका मजमून में उन्होंने मुख्तलिफ इक्तिसादी इकदामात को उजागर किया। दिफाई तहकीक की भारतीय तंजीम DRDO ने ठीक निशाने पर वार करने वाले ड्रोन मिसाइल V3 का कामयाब तजुर्बा किया है। सुप्रीम कोर्ट ने जात पर मबनी मर्दुमशुमारी के अमल के सिलसिले में मरकज के फैसले को चैलेंज करने वाली दरखास्त को मुस्तरद कर दिया है। मुल्क के शिमाली और वसी हिस्सों में शदीद गर्मी जारी है। मुख्तलिफ मकामात पर दर्जा हरारत 44 डिग्री सेल्सियस से तजावुज कर गया। और IPL क्रिकेट में आज ईडन गार्डन्स में कोलकाता नाइट राइडर्स का मुकाबला मुंबई इंडियंस से होगा। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने कहा है कि वो आज इटली की अपनी हम मनसब जॉर्जिया मिलोनी के साथ बातचीत के मुंतजिर हैं। उन्होंने उम्मीद जाहिर की कि इस मीटिंग में भारत इटली ताल्लुकात को मुस्तहकम बनाने पर तवज्जो मरकूज की जाएगी। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि रोम पहुंचने के बाद उन्हें डिनर पर वजीर आजम मिलोनी से मुलाकात करने और तारीखी कोलिजियम जाने का मौका मिला। जनाब मोदी ने कहा कि दोनों रहनुमाओं ने मुख्तलिफ मौजूआत पर अपना अपना नुक्ता नजर पेश किया। वजीर आजम ने मजीद कहा कि आज की बातचीत में भारत इटली दोस्ती को फरोग देने पर गुफ्तगू का सिलसिला जारी रहेगा। इस दौरान वजीर आजम मोदी इटली की अपनी हम मनसब जॉर्जिया मिलोनी और सदर सर्गियो मटेरेला के साथ बातचीत करेंगे, जिसमें भारत और इटली के दरमियान तआवुन को फरोग देने के तरीकों पर तबादला ख्याल किया जाएगा। वजीर आजम मोदी के दौरे के दौरान भारत और इटली के दरमियान तआवुन को फरोग देने, खासतौर से भारत मगरबी एशिया यूरोप इकतसादी कॉरिडोर पर तवज्जो मरकूज की जाएगी। मुश्तरका कलीदी अमली मंसूबे 2025 से 2029 तक का भी जायजा लिया जाएगा। जनाब मोदी खुराक और ज़राअत की तंजीम के सदर दफ्तर का भी दौरा करेंगे और कसीर जहती निज़ाम और पूरी दुनिया में खुराक की यकीनी फराहमी के भारत के अहद को मजीद मुस्तहकम करेंगे। भारत और इटली के दरमियान ताल्लुकात में गुज़श्ता बरसों में खातिर ख्वाह पेशरफ्त हुई है और अब ये एक फैसलाकुन मरहले में दाखिल हो गए हैं। वजीर आजम नरेंद्र मोदी और इटली की उनकी हम मनसब जॉर्जिया मिलोनी की जानिब से तहरीर करदा एक मुश्तरका मजमून में दोनों रहनुमाओं ने इस बात को उजागर किया है कि दोनों मुल्कों के दरमियान रिश्ते खुशगवार दोस्ती से खुसूसी कलीदी शराकतदारी में तब्दील हो गए हैं, जो जमहूरियत और मुस्तकबिल के मुश्तरका नजरिए पर मबनी है। दोनों रहनुमाओं ने इस बात का जिक्र किया है कि एक ऐसे वक्त में कि जब आलमी निजाम में नुमाया तब्दीलियां रोनुमा हो रही हैं, भारत इटली शराकतदारी में आला तरीन सियासी और इदारा जाती सतहों पर मुसलसल राबतों से पेशरफ्त हो रही है। उन्होंने कहा कि इस शराकतदारी को नई समत मिल रही है, जिसे इक्तिसादी इन्फिरादियत, समाजी इख्तिरा और दोनों मुल्कों के दरमियान सदियों पुरानी तहजीब से तहरीक हासिल है। दोनों रहनुमाओं ने इस मजमून में कहा है कि उनके इश्तराक से इस मुश्तरका समझ की अक्कासी होती है कि 21वीं सदी में खुशहाली और सिक्योरिटी का इन्हिसार मुल्कों की इख्तिरा, तवानाई के बंदोबस्त, मुंतकली और इख्तदार आला को मुस्तहकम बनाने की सलाहियत पर होगा। दो कौमी रहनुमाओं में शाये मजमून में दोनों रहनुमाओं ने नए अहदाफ की हुसूलियाबी और अपनी सलाहियतों को बरूए कार लाते हुए बाहमी ताल्लुकात को मुस्तहकम करने और वसत देने के अपने अहद का इरादा किया है। उन्होंने कहा कि दोनों ममालिक का मकसद इटली की डिजाइन और मैन्युफैक्चरिंग की महारत और भारत की तेज रफ्तार तरक्की, इंजीनियरिंग की सलाहियत, इख्तिरा के इको निजाम और कारोबारी मजबूती के दरमियान मजीद तालमेल पैदा करना है। भारत में आत्मनिर्भर भारत पहल के तहत अंदरूनी मुल्क अपनी दिफाई सलाहियतों को मुस्तहकम करने की जानिब एक और अहम कदम उठाया है। दिफाई तहकीक तरक्की की तंजीम DRDO ने बिना पायलट वाले एरियल व्हीकल से दागे गए प्रिसिशन गाइडेड मिसाइल की तैयारी की कामयाब फाइनल आजमाइश की, जो मुल्क के दिफाई शोबे के लिए एक अहम हुसूलियाबी है। पेश है एक रिपोर्ट।
1: यह आजमाइश आंध्र प्रदेश में कुरनूल के नजदीक DRDO के टेस्ट रेंज में फिजा से जमीन पर और फिजा से फिजा में दोनों तरीकों से की गई। آزمائش کے دوران میزائل نظام کو ایک جدید مضبوط گراؤنڈ کنٹرول سسٹم کے ذریعے عمل میں لایا گیا. ان آزمائشوں سے جنگ کی مختلف صورتحال میں میزائل کے ٹھیک نشانے پر وار کرنے کی صلاحیت اور معتبریت کا کامیاب مظاہرہ ہوا. اس میزائل کو ریسرچ سینٹر امارات حیدرآباد میں ڈی آر ڈی او کی دیگر لیبوریٹریوں کے ساتھ اشتراک میں تیار کیا گیا ہے. مکمل طور پر اندرون ملک تیار کیے گئے اس میزائل سے بھارت کے گھریلو دفاعی مینوفیکچرنگ ایکو نظام کی بڑھتی ہوئی طاقت کا اظہار ہوتا ہے. وجیواڑہ سے الو مرلی کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
0: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. سپریم کورٹ نے آج اس درخواست کو خارج کر دیا ہے جس میں آنے والی مردم شماری کے ایک حصے کے طور پر ذات پر مبنی مردم شماری کرائے جانے کے مرکز کے فیصلے کو چیلنج کیا گیا تھا. سپریم کورٹ نے کہا کہ یہ معاملہ سرکار کی پالیسی کے دائرے میں آتا ہے. چیف جسٹس سوریہ کانت کی سربراہی والی ایک بینچ نے کہا کہ سرکار یہ جاننا چاہتی ہے کہ پسماندہ طبقوں سے تعلق رکھنے والے لوگوں کی تعداد کتنی ہے تاکہ ان کے لیے فلاحی اقدامات کیے جا سکیں. بینچ نے کہا کہ اس طرح کے اعداد و شمار اکٹھا کرنا کوئی غلط بات نہیں ہے اور اس نے اس معاملے میں مداخلت کرنے سے انکار کر دیا. وزیر دفاع راجناتھ سنگھ نے آج سیول میں جنوبی کوریا کے اپنے ہم منصب آن یو بیکس کے ساتھ میٹنگ کی. میٹنگ کے دوران بھارت اور جنوبی کوریا کے درمیان دفاعی سند اور اہم نوعیت کے اشتراک کو مزید مستحکم کیے جانے کے طور طریقوں پر تبادلہ خیال کیا گیا. دونوں ممالک علاقائی امن استحکام اور ٹیکنالوجی میں اشتراک کے تئیں عہد بند ہیں. سوشل میڈیا کی ایک پوسٹ میں جناب سنگھ نے کہا کہ یہ میٹنگ انتہائی سود مند رہی اور بھارت اور جنوبی کوریا نے دفاعی سائبر اشتراک کو فروغ دینے کے بارے میں سمجھوتوں کا تبادلہ کیا. مفاہمت کے اقرار ناموں کا تبادلہ بھارت کے نیشنل ڈیفنس کالج، کوریا نیشنل ڈیفنس یونیورسٹی اور اقوام متحدہ قیام امن اشتراک کے درمیان کیا گیا. چین کے صدر شی جن پنگ اور روس کے صدر ولادیمیر پوتن نے آج بیجنگ میں بات چیت کی جس میں دو طرفہ تعلقات اور ایران، یوکرین اور بین الاقوامی تجارت سمیت اہم عالمی امور پر توجہ مرکوز کی گئی. چین کی وزارت خارجہ نے کہا ہے کہ اس بات چیت سے چین اور روس کے درمیان اسٹریٹجک ساجیداری مستحکم ہوگی اور اقوام متحدہ، ایس سی او اور برکس جیسے فورموں کے ذریعے اشتراک میں اضافہ ہوگا. پنجاب پولیس نے دبئی میں قائم منشیات کی اسمگلنگ کے ایک بین الاقوامی گروہ کا پتہ لگایا ہے جو ابوظہبی سے اپنی کاروائیاں انجام دے رہا تھا اور ساتھ ہی ساتھ ریاست پنجاب کے سرحدی حصے اور قومی راجدھانی دلی میں منشیات پہنچا رہا تھا. پنجاب اور ہریانہ میں شدید گرمی جاری ہے اور دونوں ریاستوں میں زیادہ سے زیادہ درجہ حرارت 40 اور 47 ڈگری سیلسیس کے درمیان رہ رہا ہے. موسمیات کے محکمے نے پہلے ہی خطے کے لیے اورنج الرٹ جاری کیا ہے. چنڈی گڑھ میں واقع موسمیات کے محکمے کے ڈائریکٹر سریندر پال نے آکاشوانی کو بتایا کہ موسم بدستور خشک رہے گا اور آئندہ 3 سے 4 دنوں میں درجہ حرارت میں اضافہ ہو سکتا ہے. راجستھان کے زیادہ تر ضلع اس وقت شدید گرمی کی گرفت میں ہیں. محکمہ موسمیات نے شدید گرمی کے سبب آج 2 ضلعوں کے لیے اورنج الرٹ جاری کیا ہے. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے اس ہفتے کے دوران ملک کے شمال مغربی اور وسیع حصوں میں شدید سے بہت شدید گرمی کی پیش گوئی کی ہے. آئی ایم ڈی کے مطابق دلی، پنجاب، ہریانہ، چنڈی گڑھ، اڈیشا، چھتیس گڑھ، راجستھان، تلنگانہ اور اتراکھنڈ میں آئندہ 4 روز کے دوران گرمی میں تیزی آنے کا امکان ہے. اس دوران آسام، میگھالیہ، کیرلم، ماہے، سکم، تمل ناڈو، پدوچیری، کرائیکل اور انڈمان نکوبار جزائر میں کل تک شدید بارش ہو سکتی ہے. آئی پی ایل کرکٹ میں کل رات جے پور کے سوائے مان سنگھ اسٹیڈیم میں ویبھو سوریہ ونشی کی شاندار 93 رن کی اننگز کی بدولت راجستھان